0: आप सुन रहे हैं FM 92.6 UCP की दुनिया।
1: अस्सलाम वालेकुम ख्वातीन हज़रात, प्रोग्राम हयात तैयबा की 31वीं नशिस्त के साथ कासिम भट्टी आपकी खिदमत में हाजिर है। सामईन, आज हम मुसल्लह कशाकश के सिलसिले को मजीद आगे बढ़ाएंगे। सरैया नखला, इस मुहिम पर रसूलुल्लाह सल्लल्लाहु अलैहि वालैहि वसल्लम ने हजरत अब्दुल्लाह बिन हज्ज रजी अल्लाह तआला अन्हु की सरकर्दगी में 12 मुहाजरीन का एक दस्ता रवाना फरमाया। हर दो आदमियों के लिए एक ऊंट था जिस पर बारी बारी दोनों सवार होते थे। दस्ते के अमीर को रसूलुल्लाह सल्लल्लाहु अलैहि वालैहि वसल्लम ने एक तहरीर लिख कर दी थी और हदायत फरमाई थी कि दो दिन सफर कर लेने के बाद ही इसे देखेंगे। चुनाचे दो दिन के बाद हजरत अब्दुल्ला ने तहरीर देखी तो इसमें ये दर्ज था, जब तुम मेरी ये तहरीर देखो तो आगे बढ़ते जाओ यहां तक कि मक्का और ताइफ के दरमियान नखला में उतरो और वहां कुरैश के एक काफले की घात में लग जाओ और हमारे लिए उसकी खबरों का पता लगाओ। इन्होंने समाओतात कहा और अपने रुफका को इसकी इत्तला देते हुए फरमाया कि मैं किसी पर जबर नहीं करता, जिसे शहादत महबूब हो वो उठ खड़ा हो और जिसे मौत नागवार हो वो वापस चला जाए, बाकी रहा मैं तो मैं बहरहाल आगे जाऊंगा। इस पर सारे ही रुफका उठ खड़े हुए और मंजिले मकसूद के लिए चल पड़े। अलबत्ता रास्ते में साद बिन अबी वकास और उतबा बिन गजवान रजी अल्लाह तआला अन्हुमा का ऊंट गायब हो गया जिस पर ये दोनों बुजुर्ग बारी बारी सफर कर रहे थे, इसलिए ये दोनों पीछे रह गए। हजरत अब्दुल्ला रजी अल्लाह तआला अन्हु ने तवील मुसाफत तय करके नखला में नजूल फरमाया। वहां से कुरैश का एक काफिला गुजरा जो किशमिश, चमड़े और सामान तिजारत लिए हुए था। काफिले में अब्दुल्ला बिन मुगीरा के दो बेटे उस्मान और नौफिल और उमरु बिन हजरमी और हकीम बिन कैसान मौला मुगीरा थे। मुसलमानों ने बहम मशवरा किया कि आखिर क्या करें, आज हराम महीने रजब का आखिरी दिन है, अगर हम लड़ाई करते हैं तो इस हराम महीने की बेहुर्मती होगी और रात भर रुक जाते हैं तो ये लोग हदूदे हरम में दाखिल हो जाएंगे। इसके बाद सबकी यही राय हुई कि हमला कर देना चाहिए। चुनाचे एक शख्स ने अमरु बिन हजरमी को तीर मारा और उसका काम तमाम कर दिया, बाकी लोगों ने उस्मान और हकीम को गिरफ्तार कर लिया। अलबत्ता नौफल भाग निकला। उसके बाद ये लोग दोनों कैदियों और समाने काफिला को लिए हुए मदीना पहुंचे। उन्होंने माले गनीमत से खुम्स भी निकाल लिया था और ये इस्लामी तारीख का पहला खुम्स, पहला मकतूल और पहले कैदी थे। रसूलुल्लाह सल्लल्लाहु अलैहि वालैहि वसल्लम ने उनकी इस हरकत पर बाज़ पुरस की और फरमाया कि मैंने तुम्हें हराम महीने में जंग करने का हुक्म नहीं दिया था और समाने काफिला और कैदियों के सिलसिले में किसी भी तरह के तसरुफ से हाथ रोक लिया। उधर इस हादसे से मुशरिकीन को इस प्रोपेगेंडे का मौका मिल गया कि मुसलमानों ने अल्लाह के हराम किए हुए महीने को हलाल कर लिया। चुनाचे बड़ी चैमगोइयां हुई, यहां तक कि अल्लाह ताला ने वही के जरिए इस प्रोपेगेंडे की किला खोली और बतलाया कि मुशरिकीन जो कुछ कर रहे हैं वो मुसलमानों की हरकत से बदरजा ज्यादा बड़ा हराम है। इरशाद बारी ताला है, लोग तुमसे हराम महीने में कताल के मुतालिक दरियाफ्त करते हैं, कह दो इसमें जंग करना बड़ा गुनाह है और अल्लाह की राह से रोकना और अल्लाह के साथ कुफर करना, मस्जिद हराम से रोकना और उसके बाशिंदों को वहां से निकालना, ये सब अल्लाह के नजदीक और ज्यादा बड़ा जुर्म है और फितना कत्ल से बढ़कर है। इस वही ने सराहत कर दी कि लड़ने वाले मुसलमानों की सीरत के बारे में मुशरिकीन ने जो शोर बरपा कर रखा है उसकी कोई गुंजाइश नहीं, क्योंकि कुरैश इस्लाम के खिलाफ लड़ाई में और मुसलमानों पर जुल्म सितम रानी में सारी ही हरमतें पामाल कर चुके हैं। क्या जब हिजरत करने वाले मुसलमानों का माल छीना गया और पैगंबर को कत्ल करने का फैसला किया गया तो ये वाकई शहर हराम यानी मक्का से बाहर कहीं और का था, फिर क्या वजह है कि अब इन हुरमात का तकद्दस अचानक पलट आया और उनका चाक करना बायसे नंगोआर हो गया। यकीनन مشرکین نے پروپاگنڈے کا جو طوفان برپا کر رکھا ہے وہ کھلی ہوئی بے حیائی اور صریح بے شرمی پر مبنی ہے۔ اس کے بعد رسول اللہ صلی اللہ علیہ وآلہ وسلم نے دونوں قیدیوں کو آزاد کر دیا اور مقتول کے اولیاء کو اس کا خون بہا ادا کیا۔ یہ ہیں جنگ بدر سے پہلے کے سریے اور غزوے، ان میں سے کسی میں بھی لوٹ مار اور قتل و غارت گری کی نوبت نہیں آئی، جب تک کہ مشرکین نے قرظ بن جابر فہری کی قیادت میں ایسا نہیں کیا۔ اس لیے اس کی ابتدا بھی مشرکین کی ہی جانب سے ہوئی تھی، جبکہ اس سے پہلے بھی وہ طرح طرح کی ستم رانیوں کا ارتقاب کر چکے تھے۔ ادھر ثریا عبداللہ رضی اللہ تعالیٰ عنہ کے واقعات کے بعد مشرکین کا خوف حقیقت بن گیا اور وہ ان کے سامنے ایک واقعی خطرہ مجسم ہو کر آ گیا۔ انہیں جس پھندے میں پھنسنے کا اندیشہ تھا اس میں اب وہ واقعی پھنس چکے تھے۔ انہیں معلوم ہو گیا تھا کہ مدینے کی قیادت انتہائی بیدا مغز اور ان کی ایک تجارتی نقل و حرکت پر نظر رکھتی ہے۔ مسلمان چاہیں تو 300 میل کا راستہ طے کر کے ان کے علاقے کے اندر انہیں مار کاٹ سکتے ہیں، قید کر سکتے ہیں، مال لوٹ سکتے ہیں اور ان سب کے بعد صحیح سالم واپس بھی جا سکتے ہیں۔ مشرکین کی سمجھ میں آ گیا کہ ان کی شامی تجارت اب مستقل خطرے کی زد میں ہے، لیکن ان سب کے باوجود اپنی حماقت سے باز آنے اور جوہنیا اور بنو زمرہ کی طرح مسلح صفائی کی راہ اختیار کرنے کے بجائے اپنے جذبہ غیظ و غضب اور جوش بغض و عداوت میں کچھ اور آگے بڑھ گئے، اور ان کے سنادید اکابر نے اپنی اس دھمکی کو عملی جامہ پہنانے کا فیصلہ کر لیا کہ مسلمانوں کے گھروں میں گھس کر ان کا صفایا کر دیا جائے گا۔ چنانچہ یہی تیش تھا جو انہیں میدان بدر تک لے آیا۔ باقی رہے مسلمان تو اللہ تعالیٰ نے حضرت عبداللہ بن حجش رضی اللہ تعالیٰ عنہ کے ثریا کے بعد شعبان میں ان پر جنگ فرض قرار دے دی اور اس سلسلے میں کئی واضح آیات نازل فرمائی۔ ارشاد باری تعالیٰ ہے، اللہ کی راہ میں ان سے جنگ کرو جو تم سے جنگ کرتے ہیں اور حد سے آگے نہ بڑھو، یقیناً اللہ حد سے آگے بڑھنے والوں کو پسند نہیں کرتا، اور انہیں جہاں پاؤ قتل کرو، اور جہاں سے انہوں نے تمہیں نکالا ہے وہاں سے تم بھی انہیں نکال دو، اور فتنہ قتل سے زیادہ سخت ہے، اور ان سے مسجد حرام کے پاس قتال نہ کرو یہاں تک کہ وہ تم سے مسجد حرام میں قتال کریں، پس اگر وہ وہاں قتال کریں تو تم وہاں بھی انہیں قتل کرو، کافروں کی جزا ایسی ہی ہے، پس اگر وہ باز آ جائیں تو بے شک اللہ غفور رحیم ہے، اور ان سے لڑائی کرو یہاں تک کہ فتنہ نہ رہے اور دین اللہ کے لیے ہو جائے، پس اگر وہ باز آ جائیں تو کوئی تادی نہیں ہے مگر ظالموں ہی پر۔ اس کے جلد ہی بعد دوسری نو کی آیت نازل ہوئی جن میں جنگ کا طریقہ بتایا گیا اور اس کی ترغیب دی گئی ہے اور بعض احکامات بھی بیان کیے گئے ہیں۔ چنانچہ ارشاد باری تعالیٰ ہے، پس جب تم لوگ کفر کرنے والوں سے ٹکراؤ تو گردنیں مارو یہاں تک کہ جب انہیں اچھی طرح کچل لو تو جکڑ کر باندھو، اس کے بعد یا تو احسان کرو یا فدیہ لو یہاں تک کہ لڑائی اپنے ہتھیار رکھ دے، یہ ہے تمہارا کام، اور اگر اللہ چاہتا تو خود ہی ان سے انتقام لے لیتا، لیکن وہ چاہتا ہے کہ تم میں سے بعض کو بعض کے ذریعے آزمائے، اور جو لوگ اللہ کی راہ میں قتل کیے جائیں اللہ ان کے اعمال کو ہرگز رائے گاں نہ کرے گا، اللہ ان کی رہنمائی کرے گا اور ان کا حال درست کرے گا اور ان کو جنت میں داخل کرے گا جس سے ان کو واقف کرا چکا ہے۔ اے اہل ایمان، اگر تم نے اللہ کی مدد کی تو اللہ تمہاری مدد کرے گا اور تمہارے قدم ثابت رکھے گا۔ اس کے بعد اللہ تعالیٰ نے ان لوگوں کو ندمت فرمائی جن کے دل جنگ کا حکم سن کر کانپنے اور دھڑکنے لگے تھے۔ ارشاد باری تعالیٰ ہے، تو جب کوئی محکم صورت نازل کی جاتی ہے اور اس میں قتال کا ذکر ہوتا ہے تو تم دیکھتے ہو کہ جن لوگوں کے دلوں میں بیماری ہے وہ تمہاری طرف اس طرح دیکھتے ہیں جیسے وہ شخص دیکھتا ہے جس پر موت کی غشی طاری ہو رہی ہو۔ سامعین، یہاں پر ایک وقفہ، اور وقفے سے واپس آ کر اپنے اس سلسلے کو مزید آگے بڑھائیں گے۔
0: آپ سن رہے ہیں FM 92.6 UCP کی دنیا۔